0: वसीम डान मन्ना सलाम अलैकुम मामू हाउ आर यू शो इज नाइस को बिल्कुल मेरी तरह शो अभियान क्या डेर जो तमन्ना हर कलाई से निमासी वेलकम करते थोड़े से मरा का मेक्सिको नो वेलकम हर कलाई दरते भी अस्सलाम वालेकुम वालेकुम सलाम सड़ी मसो सरंगेदा আচ্ছা ওই প্রোগ্রাম ফোন ঠিক মানে দেখে ও শুক্রিয়া দেখে উচিত তোমরা সাই না কেউ তাতে মুস্তি কমনে কেন তোমরা মিনার কাবলে নসুমর হ্যাঁ তাতে শুক্রিয়া দেখা বা কামাই
1: بس خو مې دې بل کوم چې د لکه یو دین کې دغه ته ځا کوم چې لکه چې د نورو د سوال پروګرامونه دی نو چې دا چې دا نه دغه پوسټر نه جوړ کړی ار کوټه کې چې کار کرو
0: اچھا نو بس موږ هم سچ کوم نه کنه ما منیجر صاحب دې نه لاو چې کوم دې موږ سم رحم منیجمنت تاسو سم رحم ټیم دار سر اغه ټول دا کوشش دا وی کنه چرا دې ریډیو من له طرف نه کوم اوریدم کې دې اغه ته یو داسې پروګرام ملاو شي یو داسې پروګرامونه ورتاو کنه چې هغه دې مزید بخشلی پروگرام درتا کو وعلیکم السلام ڈیر کال کال یو جہان مرنا بالکل دور سر یعنی سوک سوک سوکھو ڈیر مند یعنی یعنی رضوان دے لیکن مروت نا ڈیر مند رضوان گلا ڈیر مننا یو جہان مننا شکریہ اقبال حضور سر